उनकी सेवा करे दुसेख मधुर बचन साहेब उनको भाख चाकर सिंगन को ही राख चाकर सिंगन

जब इन किछ कर्म ने पेदा तब ते दुख दंड अरखेदा जब इन एको एकी बुझया तब